0: मेन जांगीरी रोड बानी द शामनसूर बाबा मदरसेसरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बानी कालू की और दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ
1: جیاستور روڑی د سوابه د خویند مندو د پاره یو زبردست خوش خبری چې په هغه کې تاسو ته د زنانو د سوټس ته خریداري د پاره مارکیټ ته دتلو هیڅ ضرورت نشته اوس په خپل کور کې د جیاستور نه د سردې د پاره د بهترین ډیزاین او رنگونو لیډی سوټ ترلاسه کړئ او هغه هم په خپل کور کې د واتس اپ په ذریعہ

0: बिल्कुल जनाब राजीव बता सुबह मुंग तो कॉल कवई पर 09 38 200 4495 बने सस कॉल जखल मुखबत ने लगी जिस समझ ले द मुंग सर अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी बखने सर मां दखकारी दी फीटी सेल के चिकम ने मुंग सर इलेक्शन ते स प्रॉब्लम दे मुंग सर टेक्निकल साइड वन अकेब भाई पता सो आवाज हो रही स्टूडियो प्रॉब्लम कॉल्स रजी अटेंड की गई खो खबर ही नहीं की गई पता नहीं लगी चिदास मसला था 09 38 200 4495 अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह जी पता नहीं लगी फीटी सेल के मसला था आवाज दिन रोजी हाँ कट शराफ से आवाज न रहा तो पता नहीं लगी जी समसला हुआ یار چل خو خدا بس ٹک ٹاک مستا سو دعا گانی دی خیرا وتا ہر بھائی بولے زبا تا پی جنم نا
1: دارا تا چاہو کہ میں کدار تا چاہو کہ یار نمبر مور کو کسی ساتھ
0: تا سنگ لگا نمبر مور کو
1: دارا تا نمبر لگا اس کا نمبر پتہ میں مانو
0: نو دا سی دی نا نصب انشاءاللہ فرسنل کی تاس تخپل نمبر در کما خو ریڈیو باندی نشو ویلے خجی اگو دا ما
1: خپل نمبر تا لکم ما تکنی
0: کشکراو لیزا آ مون خو غریبانان خلو کی مون سر پی گج نینو بارحال زمونگ رون ای پرسنل کی با انشاءاللہ ستاس لراکم خا
1: دیر مربانی
0: دیر زیادہ منن کم شکریہ دا کم مون سر بنگسر طاہر بھائی راغل د کڑی نا کل خبر کئی بنگسرا ہمیشہ دفارا السلام علیکم
2: یستر گی دیوی وتا لنوی وئی دستر گو پورا
0: آہا
2: چتا گا وندی نو دم ندی لی دما
0: آہا
2: چتا گا وندی نو دما وی زمان بلا نخوال وی دستر گتورا
0: تیر خو
2: لت کئی

अच्छा लिसनर्स, मैं कुछ थोड़ा सा यहाँ कहना चाहता हूँ, मैं कहना चाहता हूँ यहाँ पे लिसनर्स कि कभी कभी इंसान हकीकत से ज्यादा अपनी यादों में रहने लगता है, वो जिस्मानी तौर पर तो आज में मौजूद होता है, प्रेजेंट में मौजूद होता है, लेकिन उसका दिल कहीं बहुत पीछे रह गया होता है, कभी किसी पुरानी मोहब्बत में, कभी किसी गुजरे हुए वक्त में, कभी किसी ऐसे शख्स के साथ जो अब उसकी जिंदगी का हिस्सा नहीं है, कभी किसी ऐसे ख्वाब में जो पूरा ना हो सका, और कभी उस जिंदगी में जो उसने अपने जहन में बनाई थी लेकिन हकीकत ने उसे कभी जीने का मौका नहीं दिया। इंसान चल रहा होता है, लोगों से मिल रहा होता है, काम कर रहा होता है, हंस रहा होता है, मगर अंदर कहीं एक अलग दुनिया आबाद होती है जहां वो बार बार वापस जाते हैं। ये ख्याली दुनिया जो होती है लिसनर्स, ये ख्याली दुनिया कभी कभी बहुत खूबसूरत लगती है, क्योंकि वहां हम अपने ख्वाब देखते हैं, अपनी मर्जी की चीजें रख सकते हैं, वहां वो शख्स हमारे साथ होता है जो हकीकत में हमसे दूर हो चुका होता है, वहां वो जवाब मिल जाता है जो हकीकत में कभी नहीं मिला, वहां वो मुलाकात दोबारा हो जाती है जो जिंदगी में सिर्फ एक मर्तबा हुई थी, वहां हम अपनी मर्जी से माजी को बदल सकते हैं, अपनी मर्जी से गुफ्तगू मुकम्मल कर सकते हैं, अपनी मर्जी से किसी को रोक सकते हैं, अपनी मर्जी से किसी को गले लगा सकते हैं, लेकिन मसला ये है कि इंसान जितना ज्यादा इस दुनिया में रहता है हकीकत इतनी ही अजनबी लगने लगती है। और फिर एक दिन उसे एहसास होता है कि जिंदगी तो बाहर गुजर रही है, मौसम बदल रहे हैं, लोग आगे बढ़ रहे हैं, बच्चे बड़े हो रहे हैं, रास्ते बदल रहे हैं, शहर बदल रहे हैं, चेहरे बदल रहे हैं, लेकिन मैं अभी तक उसी एक लम्हे में खड़ा हूं जिसे वक्त बहुत पहले पीछे छोड़ चुका है। मेरे मोहतरम सामीन, हकीकत में वापस आना ये नहीं है कि इंसान अपने माजी को भूल जाए, हकीकत में वापस आने का मतलब ये है कि इंसान अपने माजी को उसकी जगह दे, मगर अपनी पूरी जिंदगी की जगह ना दे जो गुजर गया है, उसे अपनी कहानी का एक बाब रहने दे, पूरी किताब ना बनने दे, किसी को याद, अगर किसी को याद करता है या किसी की याद को अपने दिल में इज्जत से रखे, मगर अपनी आने वाली सुबहें सिर्फ उसी याद के नाम। कभी खिड़की खोल के बाहर देखिएगा आप, आपको मालूम होगा कि दुनिया आपके गम के रुकने से नहीं रुकी। सूरज आज भी निकलता है, हवा आज भी चलती है, दरख्त आज भी नए पत्ते निकालते हैं, परिंदे आज भी अपने घोंसलों की तरफ वापस आते हैं, बारिश आज भी खुश जमीन को छूती है, चांद आज भी किसी तनख्वाह शख्स के कमरे में अपनी रोशनी भेजता है, कायनात किसी एक इंसान के दुख पर रुक नहीं जाती, और शायद हमें भी जो है ना एक दिन अपने दिल से कहना पड़ता है कि तुम्हें भी दोबारा चलना होगा। हकीकी जिंदगी में वापस आने का पहला कदम शायद जो है ना ये है कि इंसान अपनी सोचों को या अपने आप से झूठ बोलना छोड़ दे, अपने खुद से झूठ बोलना छोड़ दे। अगर दुख है तो माने के दुख है, अगर किसी की कमी है तो माने के कमी है, अगर कोई याद है, अगर कोई याद अभी तक तकलीफ दे रही है तो उसे तस्लीम करे। हर वक्त मजबूत बनने का ड्रामा, हर वक्त मजबूत बनने का ड्रामा जरूरी नहीं है। इंसान को कभी कभी खुद से ये कहने की इजाजत देनी चाहिए कि हाँ मुझे तकलीफ हुई थी, हाँ मैं टूटा था, हाँ मैंने बहुत कुछ खोया था, लेकिन अब मैं हमेशा उसी जगह नहीं रहूंगा। क्योंकि लेकिन जख्म को मान लेना और जख्म में हमेशा रहना दोनों अलग चीजें हैं। आपने देखा होगा कि कुछ लोग बरसों पुराने दुख अपने साथ उठाए फिरते हैं, वो हर नए शख्स में पुराने शख्स को तलाश करते हैं, हर एक नए रिश्ते में
یہ ہر ایک نئے رشتے کو پرانے زخم کے پیمانے سے ناپتے ہیں، ہر خوشی سے پہلے سوچتے ہیں کہ یہ بھی چھن جائے گی، ہر محبت سے پہلے ڈرتے ہیں کہ پھر جدائی ہوگی۔ یوں انسان موجودہ زندگی کو ماضی کے خوف سے جینا شروع کر دیتا ہے۔ سامنے کوئی نیا شخص محبت لے کر کھڑا ہوتا ہے، لیکن دل کسی پرانے یا پرانی جدائی کو آواز یا دل کسی پرانی جدائی کی آواز سن رہا ہوتا ہے۔ سامنے ایک نیا راستہ ہوتا ہے، لیکن آنکھیں پیچھے مڑ کر دیکھ رہی ہوتی ہیں، آنکھیں پچھلے ایک موڑ کو جو ہے نا دیکھ رہی ہوتی ہیں۔ اور شاید یہی وہ مقام ہوتا ہے جہاں انسان کو اپنے دل سے بہت نرمی کے ساتھ کہنا پڑتا ہے کہ ہر آنے والا شخص جانے والا نہیں ہوتا، اور ہر رشتہ پہلے جیسا نہیں ہوتا، ہر صبح پچھلی رات کا تسلسل نہیں ہوتی، اور ہر کہانی کا انجام ایک جیسا نہیں ہوتا۔ میں پریکٹیکل لائف کے حوالے سے بات کروں گا یہاں پہ۔ لسنرز، حقیقی زندگی میں واپس آنے کا ایک خوبصورت طریقہ یہ بھی ہے کہ انسان چھوٹی چھوٹی چیزوں کو دوبارہ محسوس کرنا شروع کرے۔ صبح کی چائے کا ذائقہ، سرد ہوا کا چہرے سے ٹکرانا، کسی بچے کی ہنسی، کسی اپنے کا بے ساختہ فون، راستے میں ملنے والے کسی اجنبی کی مسکراہٹ، بارش کے بعد مٹی کی خوشبو، رات کو خاموشی میں موسیقی سننا، کسی دوست کے ساتھ چند لمحے بیٹھنا، یہ معمولی چیزیں نہیں ہوتی۔ کبھی کبھی زندگی بڑی خوشیوں سے نہیں ملی، انہی چھوٹی چھوٹی کیفیتوں سے واپس آتے ہیں۔ اور دل کو بھی یہی چاہیے ہوتا ہے، کوئی بہت بڑا معجزہ نہیں، بس چھوٹی چھوٹی وجوہات کے وہ دوبارہ دھڑکنے کو تیار ہو جائے۔ کبھی اپنے آپ کو کسی ایسے شخص کے قریب بھی لے جائیے جس کے ساتھ آپ کو اپنا یا اپنے آپ کو مطلب جو ہے نا اپنے آپ کا خود جو ہے نا چھپانا نہ پڑے، کوئی ایسا جو آپ کی خاموشی سے پریشان نہ ہو، آپ کی ماضی کا مزاق نہ اڑائے، آپ کی کمزوری کو آپ کے خلاف استعمال نہ کرے۔ کیونکہ بعض اوقات حقیقی زندگی میں واپسی کی ایک جگہ ہوتی ہے، اور حقیقی زندگی میں واپسی کسی جگہ، دیکھیں حقیقی زندگی جو ہے نا واپسی کسی جگہ سے نہیں، بلکہ جو ہے نا کسی محفوظ احساس سے ہوتی ہے۔ ایک ایسی گفتگو جہاں آپ کو یہ خوف نہ ہو کہ آپ کے الفاظ غلط ہوں گے، یا آپ کے الفاظ کا مطلب ایک آپ کے لفظوں کا غلط مطلب لیا جائے گا۔ اب میں چاہتا ہوں جی، میں آپ دوستوں سے، آپ لوگوں سے، اور آخر میں کچھ تھوڑا سا کہنا چاہوں گا